लोग तुझको भूल जाए, माँ क्यों ना भूल जाए, वो तुझको ना भूलेगा। दोस्त तुझको भूल जाए, रिश्ते क्यों ना भूल जाए, वो तुझको ना भूलेगा। दोस्त तुझको भूल जाए, रिश्ते क्यों ना भूल जाए, वो तुझको ना भूलेगा। दोस्त तुझको भूल जाए, माँ क्यों ना भूल जाए, वो तुझको ना